0: Milano.
1: Mahu Guy Prakash Bowling.
2: The best music.
3: The best station.
4: घर वा अफिस का लागी नया सेफ किन्दे हुनुहुन्छा सेफ मात्र होइना विश्वास गर्न सकिने सुरक्षा रोज्नुहोस् अन्तर्राष्ट्रिय प्रमाणित सुरक्षा भएको सुनिश्चित गर्नुहोस् फायर रेजिस्टेंट टूल एंड थ्रोट रेजिस्टेंट तपाईंका सबैभन्दा महत्त्वपूर्ण

0: सुलभ मूल्यमा घर तथा अफिसमा समयमै उपलब्ध गराइने स्वस्थकर पिउने पानी
1: हिमालयन स्प्रिङ वाटर
0: नेपाल गुणस्तर चिन्ह एनएस तथा आईएसओ मान्यता प्राप्त गुणस्तरीय पानी
1: हिमालयन स्प्रिङ वाटर डेलिभरीको लागि फोन नम्बर 4332348 4330114
2: All right, people, let's get ready.
3: Oh, my God. It's so hot.
4: Kathmandu's number one hit music station.
5: Yeah. Number one for today's hit music.
6: The hottest music.
4: Go! It's FM 91.2.